0: उनको फरोग देने, इन दिनों जारी क्वाड स्कीमों की पेशरफ का जायजा लेने और भारत बहरुल काहिल खित्ते में रूनुमा होने वाली हालिया तब्दीलियों पर इजहार ख्याल समेत बाहमी नौयत के दीगर बैन अक्वामी मामलात पर तबादला ख्याल करेंगे। एक आज़ाद और खुले भारत बहरुल काहिल के क्वाड तसव्वुर के पेश नज़र वज़रा पिछले बरस 1 जुलाई को वाशिंगटन DC में हुई तबादले ख्याल को आगे बढ़ाएंगे। हमारे नुमाइंदे ने इस सिलसिले में ये रिपोर्ट पेश की है।
1: इस बरस वज़राए खारजा की मीटिंग आलमी गैर यकीनी और मगरबी एशिया के बहरान के वक्त मुनक़िद हो रही है। भारत, अमरीका, ऑस्ट्रेलिया और जापान पर मुश्तमिल क्वाड एक अहम ग्रुप के तौर पर उभरा है, जिसकी ज़्यादातर तवज्जो भारत बहरुल काहिल खित्ते में अमन व सलामती और इस्तेहकाम है। इत्तेहाद के मौजूदा सदर की हैसियत से भारत ये मीटिंग मुनक़िद कर रहा है। क्वाड मुल्क इस अज़्म के साथ यकजा हुए हैं कि पूरी दुनिया की बेहतरी और एक खुले, आज़ाद और सबकी शमूलियत वाले भारत बहरुल काहिल खित्ते को ताउन देने की गरज से एक ताकत के तौर पर काम करेंगे और इसे एक ऐसा खित्ता बनाएंगे जो खुशहाल और मुजाहिम हो। क्वाड ने एक मुसबत और अमली एजेंडा अख्तियार किया है, जिसमें हम असर मसाइल और चैलेंजों पर तवज्जो दी जा रही है। इन मामलों में सेहत से मुतालिक सिक्योरिटी, आबो हवा की तब्दीली, अहम और भारतीय और उभरती हुई टेक्नोलॉजी और इलाकाई ममालिक के दरमियान समंदरी सरहद के निज़ाम से मुतालिक बेदारी को मुस्तहकम करना शामिल है। दिल्ली से सुपर्णा साइकिया की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
0: सड़क ट्रांसपोर्ट और शाहराहों के मरकजी वजीर नितिन गडकरी ने आज हिमाचल प्रदेश में 1947 किलोमीटर तवील कौमी शाहरा प्रोजेक्ट के मेयार और देखभाल की पेशरफ का जायज़ा लिया। एक सोशल मीडिया पोस्ट में जनाब गडकरी ने ज़मीनी सतह पर अमल दरामद में तेज़ी लाने, मेयार की निगरानी को मज़ीद मौसर बनाने और असासों की पायदारी को बढ़ाने के लिए जदीद तामीराती तरीक़ेकार इख्तियार करने की ज़रूरत पर जोर दिया। उन्होंने सफरी मेयार को बेहतर बनाने और अहम राहदारियों में बिला रुकावट रबते को यकीनी बनाने पर भी जोर दिया। सरकार मुल्क भर में पेट्रोलियम मसनूआत की बिला रुकावट सप्लाई को यकीनी बनाने के लिए तमाम कोशिशें कर रही है। मगरबी एशिया में हालिया सूरतहाल के बारे में आज नई दिल्ली में मुनाकिदा बैन वजारती मीटिंग से खिताब करते हुए पेट्रोलियम और कुदरती गैस की वजारत की जॉइंट सेक्रेटरी सुजाता शर्मा ने कहा कि मुल्क में LPG की रिफाइनरी प्रोडक्शन बढ़ाकर 50,000 टन योमिया कर दी गई है।
2: कि रिफाइनरी प्रोडक्शन LPG का इंक्रीज किया गया है एंड इट इज टचिंग अराउंड 50,000 टन पर डे नाउ। LPG घरेलू कुकिंग गैस की सप्लाई के लिए लगभग पिछले 4 दिनों में 1.72 करोड़ सिलेंडर्स की डिलीवरी की गई है और 95% जो डिलीवरी हुई है वो डिलीवरी ऑथेंटिकेशन कोड के साथ की गई है। 5 किलो के सिलेंडर पिछले 4 दिनों में लगभग 1,96,000 सेल हुए हैं।
0: वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि भारतीय सिफारतखाना और कौंसुलेट भारतीय बिरादरी की खैर आफियत के लिए उनसे रबते में है। दिल्ली जमखाना क्लब के मेम्बरान ने आज मरकज़ के उस हुक्म के खिलाफ दिल्ली हाई कोर्ट से रुजू किया है, जिसमें क्लब से कहा गया था कि वो अगले माह की 5 तारीख तक जमखाना की इमारत हुकूमत के सुपुर्द कर दें। अदालत ने इस मामले की समाअत के लिए कल की तारीख मुकर्रर की है। दिल्ली की एक अदालत ने आज कांग्रेस लीडर अलकलांबा को 2024 में जंतर मंतर पर एक एहतजाज के दौरान पुलिस एहलकार पर हमले से मुतालिक एक मामले में कसूरवार करार दिया है। एडिशनल चीफ जुडिशियल मजिस्ट्रेट अश्वनी पंवार ने लांबा को कसूरवार करार दिया और सजा के मुतालिक दलाइल की समाअत के लिए 5 जून की तारीख मुकर्रर की है। भारतीय महकमे मौसमियात IMD ने मध्य प्रदेश, उड़ीसा, तेलंगाना, उत्तर प्रदेश और विदर्भ में कल तक गर्म रात की सूरत हाल रहने से मुतालिक रेड अलर्ट जारी किया है। मौसमियात के महकमे ने हरियाणा, चंडीगढ़, दिल्ली, पंजाब, उत्तर प्रदेश और राजस्थान में अगले 2 से 3 दिन के दौरान शदीद से शदीद गर्म लहर की सूरत हाल रहने के बारे में पेशगोई की है। छत्तीसगढ़, साहिली आंध्र प्रदेश, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, झारखंड और उत्तराखंड में भी कल तक इसी तरह की सूरत हाल रहने का इम्कान है। वियतनाम के दा नांग शहर में एशियाई अंडर 23 रेसलिंग चैंपियनशिप में आज भारतीय पहलवानों ने शानदार कारकर्दगी का मुजाहरा करते हुए सोने के 2 तमगे हासिल किए हैं। 57 किलोग्राम के फ्री स्टाइल जुमरे में अक्षय तनाजी धीरे ने अपने हरीफ यलमेन को 2 के मुकाबले 4 से हराकर टॉप पोजीशन हासिल की। 97 किलोग्राम फ्री स्टाइल जुमरे में विकी ने शेरजोत को सख्त मुकाबले में 5 के मुकाबले 7 से हराकर सोने का तमगा हासिल किया। آخر میں اس بلٹن کی خاص خاص خبریں ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں آج پدم اوارڈ 2026 پیش کیے۔ معروف فلم اداکار آجہانی دھرمیندر اور شہرہ آفاق وائلن کی ماہر استاد ڈاکٹر این راجم کو پدم وبھوشن سے نوازا گیا۔ وزیر خزانہ نرملا سیتارمن نے ایم ایس ایم ایز کو مستحکم کرنے اور دیہی صنعتوں کی جدید کاری میں تیز رفتاری لانے کی غرض سے کئی اسکیموں کا افتتاح کیا ہے۔ گلمرگ کیبل کار سسٹم میں تکنیکی خرابی کے باعث وہاں پھنسے سیاحوں کو بحفاظت نکالنے کے لیے مشترکہ کاروائی مکمل ہو گئی ہے۔ سبھی 300 سیاحوں کو بحفاظت نکال لیا گیا ہے۔ بھارت، آسٹریلیا، جاپان اور امریکہ کے وزرائے خارجہ نئی دلی میں کل کواڈ میٹنگ میں حصہ لیں گے۔ اسی کے ساتھ خبروں کا بلٹن ختم ہوا۔ سماچار سیوا پربھاگ سے پرستوت ہے۔
3: اکیلے پن کا سامنا کرتے ہیں ہمارے بزرگ، وہ بزرگ جنہوں نے پوری زندگی اپنے پریوار کے لیے سمرپت کر دی، لیکن بدلتے سمے کے ساتھ ان کی ضرورتوں کو سمجھنا اور انہیں صحیح سہارا دینا آج سماج کی سب سے بڑی ذمہ داری بنتا جا رہا ہے۔ 2011 میں ورشٹھ ناگرکوں کی سنکھیا 10 کروڑ تھی، جو 2036 تک دوگنا ہو کر 23 کروڑ سے ادھک ہونے کا انمان ہے۔ تو شروتاؤں، ایسے میں بزرگوں کی سرکشا، سواستھ دیکھ بھال اور مانسک سہارے کو لے کر نئی سوچ اور نئی پہل کی ضرورت محسوس کی جا رہی ہے۔ اسی سوچ کے ساتھ سرکار نے شروع کیے ہیں جیون ایپ اور شتایو ڈیش بورڈ۔ آج پبلک سپیک میں ورشٹھ ناگرکوں کے لیے شروع ہوئے ان پریاسوں پر ہم چرچا کریں گے۔ ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں ساماجک نیائے اور ادھیکارتا منترالے میں سنیوکت سچیو مونالی پی دھکاٹے۔ آپ کا سواگت ہے مونالی جی۔
4: دھنیواد میم۔
3: اور شروتاؤں، ہماری اسٹوڈیو کی فون لائنز کھلی ہیں، آپ ہمارے نمبر 011 جو دلی کا کوڈ ہے وہ ڈائل کریں اور اس کے بعد یہ نمبر ڈائل کر سکتے ہیں 2331-0481 یا 2371-1711-7 2371-7106 اور 2331-4444 ہمارا واٹس ایپ نمبر بھی ہے 9289-0940-44 اور شروتاؤں، آپ ہمارے ٹویٹر ہینڈل @AIRNewsAlerts پر #AskAIR کے ذریعے بھی اپنے سوال پوسٹ کر سکتے ہیں۔ یہ کارکرم ہمارے موبائل ایپ نیوز آن AIR اور دوردرشن کی ڈی ٹی ایچ سیوا پر بھی اپلبدھ ہیں۔ تو آغاز کرتے ہیں آج کے کارکرم کا۔ مونالی جی، سب سے پہلے یہ بتائیں کہ جیون ایپ اور شتایو ڈیش بورڈ کیا ہے اور کیا ادیش ہے ان کا؟
4: جیون ایپ جوائنٹ ایلڈرلی امپاورمنٹ اینڈ ورچوئل اسسٹنٹ نیٹورک ہے اس کا فل فارم، اور شتایو سینئرز ہولسٹک کیئر اسسٹنس اینڈ ٹریننگ فار یور یوٹیلیٹی۔ جیون ایپ، جیسے کہ آپ کو گیات ہوگا کہ 2025 میں ماننیے راشٹرپتی جی نے سینئر سٹیزن ویلفیئر پورٹل کو لوکارپت کیا تھا، اسی کی سیریز میں آگے بڑھتے ہوئے ہم نے یہ موبائل ایپ بنایا جس کا نام ہے جیون، جوائنٹ ایلڈرلی امپاورمنٹ اینڈ ورچوئل اسسٹنٹ نیٹورک۔ ابھی آپ نے کہا کہ جیسے ہمارے ورشٹھ جنوں کی پاپولیشن 2011 میں ٹوٹل جو 8.4% تھی، ابھی 2036 تک 15% کی اور بڑھے گی، تو اگر دیکھا جائے تو اس کے علاوہ ہماری جو لائف ایکسپیکٹینسی ہے، 1947 میں جو لائف ایکسپیکٹینسی تھی سینئر انڈین کی، وہ 30 سے 32 سالوں کے بیچ سے آج بڑھ کے ہو گئی ہے 70.3۔ اس کو سب کو نظر رکھتے ہوئے، جیسے شاریرک، مانسک سواستھ، بھاوناتمک اور ساماجک جڑاؤ، آپتکالین سہایتا، ان سب چیزوں پہ وچار کرتے ہوئے ہمارے منترالے جو ساماجک نیائے اور ادھیکارتا منترالے ہیں، انہوں نے جب سینئر سٹیزن ویلفیئر پورٹل لانچ کیا، اسی کے سیریز میں یہ ایپ ایک ون ٹائم اسٹاپ سولوشن جو ہمارے ورشٹھ ناگرکوں کے لیے فائدہ مند ہوگا، اسی کو لانچ کیا گیا ہے۔ دوسرا ہے شتایو۔ شتایو ایک ڈیش بورڈ ہے جہاں پہ ٹرینڈ، پروفیشنلی ٹرینڈ جیریٹرک کیئر گیور، ابھی تک ہمارے منترالے نے جتنے ٹرینڈ جیریٹرک کیئر گیورز کیے ہیں ان سب کے بارے میں وہاں پہ جانکاری ہے کہ ہمارے ورشٹھ ناگرک اگر کسی کو ان کی سیوا چاہیے تو وہ وہاں پہ اپنا ڈھونڈ سکتے ہیں۔
3: جی، अच्छा, जेरेट्रिक केयर गिवर्स की बात की, यानी जो बुजुर्ग देखभाल कर्मियों की जानकारी जो उपलब्ध है, तो इसी से जुड़ा एक हमारे व्हाट्सएप पे सवाल आया, और सीनियर सिटीजन के बहुत सवाल आए आज मोनाली जी हमारे पास व्हाट्सएप पे। और पहला सवाल ये है कि हाउ कैन आई गेट इन्फॉर्मेशन अबाउट जेरियाट्रिक केयर प्रोवाइडर्स अवेलेबल इन माई लोकल एरिया, डू आई नीड टू पे एनी चार्जेस फॉर सर्चिंग द केयर वर्कर्स। ये है नैना का सवाल मुंबई से।
4: जी थैंक यू नैना जी। जेरेट्रिक केयर गिवर का जो अगर आप डैशबोर्ड खोलेंगे तो उसमें आपके लोकेलिटी